श्रोताबन्धु भक्ति भाव र कार्यक्रम अर्घ्य थालीले प्रभु श्री जगन्नाथको निजर आमे भक्ति भाव अर्पण करिले प्रभु श्री जगन्नाथङ्कर नाम नै आजर नुआ सकालको आरम्भ मध्य करिले वर्तमान स्टुडियो घडीले समय 6:40 आमर परवर्ती कार्यक्रम अति बढी श्री जगन्नाथ दासङ्क विरचित श्रीमद् भागवतर 99 अध्याय